0: के। एनफोर्समेंट डायरेक्टरेट ने मुबैना मनी लॉन्ड्रिंग केस में पंजाब काबीना के वजीर संजीव अरोड़ा को गिरफ्तार कर लिया है। और तीरंदाजी में शंघाई में वर्ल्ड कप स्टेज टू में मर्दों के इंफरादी कंपाउंड मुकाबले में भारत के साहिल जाधव ने कांसे का तमगा जीता है। अब खबरें तफसील से। मगरबी बंगाल में बीजेपी कानून साज पार्टी के लीडर शुभेंदु अधिकारी ने आज रियासत के वजीर आला के तौर पर हलफ लिया। इस तरह उन्होंने रियासत में पहली बीजेपी सरकार की कमान संभाल ली है। गवर्नर आर एन रवि ने जनाब शुभेंदु अधिकारी को कोलकाता के ब्रिगेड परेड ग्राउंड में एक शानदार तकरीब में ओहदे और राजदारी का हलफ दिलाया। वजीर आला के हमरा पांच काबीना वजीरों ने भी हलफ लिया। इनमें दिलीप घोष, अग्निमित्रा पॉल, अशोक किर्तानिया, निशित प्रमाणिक और क्षुदीराम टूडू शामिल हैं। हलफबरदारी की तकरीब में वजीर आजम नरेंद्र मोदी, मरकजी वजीर दाखिला अमित शाह, वजीर दिफा राजनाथ सिंह, एनडीए और बीजेपी की सरकार वाली रियासतों के वजराए आला, भारतीय जनता पार्टी के सदर नितिन नबीन और पार्टी के दीगर रहनुमा भी मौजूद थे। मगरबी बंगाल असम्बली इंतखाबात में बीजेपी ने 207 सीटें जीती हैं, जबकि तृणमूल कांग्रेस को 80 सीटें मिली। तृणमूल कांग्रेस रियासत में पिछले 15 साल से इख्तदार में थी। इधर मगरबी बंगाल कानूनसाज असम्बली के नए मुंतखब अरकान विधानसभा में 13 मई को हलफ लेंगे। मजीद तफसील हमारे नामा निगार से।
1: मगरबी बंगाल के वजीर आला की हैसियत से हलफ लेने के बाद शुभेंदु अधिकारी ने मैदान में पीडब्ल्यू टेंट में चीफ सेक्रेटरी, दाखिला सेक्रेटरी और रियासत के दीगर ओहदेदारान के साथ मीटिंग की। इस दौरान रियासती हुकूमत के सेक्रेटेरिएट की जगह फिर बदलने के लिए कोलकाता की राइटर्स बिल्डिंग में तजदीद का काम जारी है, जिसे इस विरासती मकाम से 2011 में ममता बनर्जी के इख्तदार में आने के बाद न बनना मुंतकिल कर दिया गया था। बीजेपी की नई हुकूमत राइटर्स बिल्डिंग से काम करेगी, जो एक विरासती मकाम है। एक अहम वाकये के तहत आज एसआईआर के लिए मगरबी बंगाल के खसूसी मुशाहिद रिटायर्ड आईएएस अफसर सुब्राता गुप्ता को मगरबी बंगाल के वजीर आला का मुशीर और 2017 बैच के आईएएस अफसर शांतनु बाला को उनका पर्सनल सेक्रेटरी मुकर्रर किया गया है। कोलकाता से कल्याण लाहा की रिपोर्ट के साथ उर्दू खबरों के लिए अर्जुमंद अली खान।
0: तमिलनाडु में तमिल गवयत्री कड़गम टीवी के पार्टी के सरबराह जोसेफ विजय ने आज चेन्नई में लोक भवन में गवर्नर राजेंद्र विश्वनाथ आर्लिकर से मुलाकात की और 120 सरकारी असेंबली की हिमायत के साथ सरकार बनाने का दावा पेश किया। हमारे नामनिगार ने बताया कि रियासत के गवर्नर राजेंद्र विश्वनाथ आर्लिकर कल सुबह 10 बजे चेन्नई के जवाहरलाल नेहरू इंडोर स्टेडियम में जोसेफ विजय और उनकी काबीना को हलफ दिलाएंगे। मजीद तफसील हमारे नामनिगार से।
2: टीवी के पार्टी के लीडर जोसेफ विजय ने सरकार बनाने के लिए आज फिर गवर्नर से मुलाकात की। नतीजे आने के बाद पिछले 6 दिन में वो चौथी मरतबा अक्सरियत हासिल होने के मामले पर गवर्नर से मिलने गए। गवर्नर मौसूफ ने इससे पहले उनसे मुलाकात का प्रोग्राम मंसूख कर दिया था, क्योंकि उन्हें केरलम जाना था, लेकिन बाद में उन्होंने टीवी के पार्टी के लीडर को फिर मुझसे मुलाकात के लिए मदऊ किया। अब पार्टी को मजमूई तौर पर 120 सरकारी असेंबली की हिमायत हासिल है। डीएमके पार्टी से इतिहास से अलीहदा होकर कांग्रेस ने टीवी के पार्टी की हिमायत करने का ऐलान किया है। चेन्नई से जुआ की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं मोहम्मद आजम खान।
0: हालिया असेंबली इंतखाबात में टीवी के पार्टी 108 सीटें जीतकर वाहिद सबसे बड़ी पार्टी बनकर उभरी थी, जबकि सरकार बनाने के लिए 234 रुकनी तमिलनाडु असेंबली में अक्सरियत के लिए 118 सीटों की जरूरत है। पार्टी ने कहा है कि वीसीके और आईयूएमएल दोनों ही पार्टियों ने सरकार की तश्कील के लिए अपनी गैर मशरूत हिमायत का ऐलान किया है। जोसेफ विजय दो असेंबली हलकों से चुनाव जीते थे, इसलिए उन्हें एक सीट छोड़नी होगी। इस तरह टीवी के पार्टी के अरकान की तादाद 107 रह जाएगी। हिमायत करने वाली पार्टियों के अरकान असेंबली की मजमू तादाद 13 हो गई है। इनमें कांग्रेस के 5 अरकान, जबकि सीपीआई, सीपीआईएम, वीसीके और आईयूएमएल के दो दो अरकान असेंबली शामिल हैं। भारत ने ओडिशा में डॉक्टर एपीजे अब्दुल कलाम जजीरे से एमआईआरवी निजाम के साथ जदीद तर्ज के अग्नि मिसाइल की कामयाब आजमाइश की। एक सोशल मीडिया पोस्ट पर वजारत दिफा ने कहा कि कई तरह के पेलोड्स के साथ इस मिसाइल का तजुर्बा किया गया। इसमें बहर हिंद के खित्ते में एक वसी जोग्राफियाई इलाके में फैले हुए मुख्तलिफ अहदाफ को निशाना बनाया गया। وزیر دفاع راجنات سنگھ نے ایم آئی آر وی صلاحیت والی اگنی میزائل کی کامیاب آزمائش پر دفاعی تحقیق اور ترقی کی تنظیم ڈی آر ڈی او بھارتی فوج اور صنعت کی ستائش کی. جناب سنگھ نے کہا کہ اس سے بڑھتے ہوئے خطرات کے خلاف ملک کی دفاعی تیاری میں نمایاں اضافہ ہوگا. وزیر اعظم نریندر مودی کل کرناٹک اور تلنگانہ کا دورہ کریں گے. صبح تقریباً 11 بجے وزیر اعظم بنگلورو میں دا آرٹ آف لیونگ کی 45ویں سالگرہ تقریبات میں شرکت کریں گے. اس کے بعد وزیر اعظم مودی حیدرآباد جائیں گے جہاں وہ تلنگانہ میں تقریباً 9400 کروڑ روپے مالیت کے مختلف ترقیاتی پروجیکٹوں کا سنگ بنیاد رکھیں گے اور افتتاح کریں گے. وزیر اعظم مودی گجرات کا بھی 2 روزہ دورہ کریں گے جو کل سے ہی شروع ہوگا. پیر کے روز وزیر اعظم مودی سومناتھ مندر کے احیاء کی 75ویں سالگرہ کے موقع پر سومناتھ امرت مہوتسو میں شرکت کریں گے. وزیر اعظم نریندر مودی نے 11 سال پہلے این ڈی اے سرکار کی جانب سے شروع کی گئی سماجی سیکیورٹی اور پینشن کی اہم اسکیموں کے اثرات کو اجاگر کیا ہے. ان میں پی ایم جیون جیوتی بیمہ یوجنا، پی ایم سرکشا بیمہ یوجنا اور اٹل پینشن یوجنا شامل ہیں. جناب مودی نے کہا کہ ان اقدامات سے ملک کے عوام کے لیے عظمت، وقار، یقین دہانی اور مالی سیکیورٹی کو یقینی بنانے کے سرکار کے عہد کی عکاسی ہوتی ہے. ایک سوشل میڈیا پوسٹ پر وزیر اعظم نے کہا کہ پی ایم جیون جیوتی بیمہ یوجنا اور پی ایم سرکشا بیمہ یوجنا سے سب سے نچلی سطح پر لوگوں کی زندگی پر مثبت اثر پڑا ہے اور سماجی سیکیورٹی کا فریم ورک مضبوط ہوا ہے. حکومت نے قومی پنچایت ایوارڈز 2025 کے فاتحین کا اعلان کر دیا ہے اور اس اعزاز کے لیے ملک بھر سے 42 پنچایتوں کو منتخب کیا گیا ہے. پنچایتی راج کی وزارت نے مطلع کیا ہے کہ ایوارڈ پیش کیے جانے کی تقریب آئندہ ماہ کی 3 تاریخ کو نئی دلی میں ہوگی. وزارت کے مطابق کرناٹک کو سب سے زیادہ ایوارڈز ملے ہیں اور اس کی 6 پنچایتوں کو منتخب کیا گیا ہے، جس کے بعد آندھرا پردیش اور اڈیشا کی 5 پنچایتیں چنی گئی ہیں. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. انفورسمنٹ ڈائریکٹوریٹ نے ہیمپٹن اسکائی ریئلٹی لمیٹڈ سے وابستہ مبینہ منی لانڈرنگ کیس کے سلسلے میں پنجاب کابینہ کے وزیر سنجیو اروڑا کو گرفتار کر لیا ہے. اس سے قبل ای ڈی نے اس کیس کے سلسلے میں دلی، گروگرام اور چنڈی گڑھ میں 5 مقامات پر چھاپے مارنے کی کاروائی انجام دی تھی. کالے دھن کو جائز شکل دینے کی روک تھام کے 2002 کے ایکٹ کی فوجداری دفعات کے تحت یہ کاروائی کی گئی ہے. ایجنسی نے بتایا کہ اس کیس کا تعلق 100 کروڑ روپے سے زیادہ مالیت کے موبائل فون کی فرضی جی ایس ٹی خرید کے ذریعے مبینہ طور پر بڑے پیمانے کی منی لانڈرنگ اور دبئی سے ناجائز رقومات کی بھارت منتقلی سے ہے. مرکزی جانچ بیورو سی بی آئی نے ریلائنس اے ڈی اے گروپ کی کمپنیوں کے خلاف درج کیے گئے 3 کیسوں کے سلسلے میں ممبئی میں 17 مقامات پر تلاش کی کاروائی انجام دی. سی بی آئی کے مطابق تلاشی کی یہ کاروائی ان کمپنیوں کے ڈائریکٹروں کے رہائشی ٹھکانوں کے ساتھ ساتھ ان ذیلی کمپنیوں کے دفاتر میں کی گئی جن کے کھاتوں کا استعمال بینک فنڈز کو منتقل کرنے کے لیے کیا گیا تھا. ایجنسی نے کہا کہ اس کاروائی کے نتیجے میں قابل اعتراض دستاویزات قبضے میں لی گئی ہیں. سی بی آئی نے کہا کہ گزشتہ کچھ مہینوں کے دوران سرکاری ملکیت کے مختلف بینکوں اور ایل آئی سی کی جانب سے درج کرائی گئی شکایتوں کی بنیاد پر انل امبانی کی سربراہی والے ریلائنس گروپ کے خلاف 7 کیس درج کیے گئے. 1000 کروڑ روپے کی مبینہ دھوکہ دہی کے سلسلے میں یہ شکایتیں درج کرائی گئی تھیں. منی پور میں کامجونگ ضلع کے ناملی سے جس خاتون کو کوکی نیشنل آرمی برما اور ویلیج والنٹیئرز ایسٹرن زون کی جانب سے جمعرات کو اغوا کیا گیا تھا، اسے آسام رائفلز کی مربوط کوششوں کے سبب آج زیڈ چوروز گاؤں سے رہا کر دیا گیا. نیم فوجی دستے نے خفیہ اور دیگر ایجنسیوں کے ساتھ تال میل میں اغوا شدہ خاتون کے بچاؤ کی کوشش کی اور اس خاتون کو زیڈ چورو گاؤں کے نزدیک سپرد کر دیا گیا. دفاع کے وزیر مملکت سنجے سیٹھ نے آج نئی دلی میں اے آئی او ایس مسلح افواج سے متعلق آفتھلمالوجی اپ ڈیٹ 2026 کا افتتاح کیا. اس 2 روزہ کانفرنس کا انعقاد آنکھوں کے امراض کی کل ہند انجمن کے ساتھ اشتراک میں نئی دلی کے آرمی ہاسپٹل کے محکمہ امراض چشم کی جانب سے کیا جا رہا ہے. اس میں بھارت اور بیرون ملک سے فوج کے آنکھوں کے امراض کے ماہرین اور دیگر سویلین ماہرین آنکھوں کے امراض کے سلسلے میں تحقیق، اختراع और तिब्बी महारत के सिलसिले में एक मुश्तरका प्लेटफॉर्म पर यज्जा हो रहे हैं। अमेरिका ने कहा है कि वो मुजवजा 14 निकाल